नमस्कार, यो आकाशवाणी गुवाहाटी हो। समाचार सुन्नुहोस् दीपामणि शर्माबाट। राज्य सरकारले गुवाहाटीको लोकप्रिय बर्दलोय अन्तर्राष्ट्रिय हवाई अड्डाको छेउमा निर्माण गर्ने सेटेलाइट सिटीको जमी अधिग्रहणको लागि पहिलो पर्यायमा 2,100 करोड रुपियाँको अनुमोदन दिएका छन्। मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माको अध्यक्षतामा हिजो लोकसेवा भवनमा अनुष्ठित मन्त्रीसभाको यो बैठकमा सिद्धान्त लिएको हो। बैठकको अन्तमा पत्रकार बैठकमा मन्त्रीसभाको सिद्धान्तको विषयमा छलफल गरी मुख्यमन्त्रीले भन्छन् कि यो योजना अन्तर्गत जमी अधिग्रहणमा मुठ 4,000 करोड रुपियाँ खर्च हुनेछ। मुख्यमन्त्रीले साथै भन्छन् कि सामूहिक रूपले बन्द भइरहेको मुख्यमन्त्रीको जीवन प्रेरणा योजनाको लागि मन्त्रीसभाले 118,58,00,000 रुपियाँ अनुमोदन गरेका छन्। सेप्टेम्बरमा यो योजना पुनर्सुरु हुनेछ भनेर उहाँले जानकारी दिन्छन्। मुख्यमन्त्रीले भन्छन् कि जेबिटीआरलाई 900 करोड अघि बढाएको बजेट प्रस्तावको भाग हिसाबले 450 करोड खोलिदिने सिद्धान्त ग्रहण गरिएको छ। आधार कार्डको क्षेत्रमा पनि राज्य सरकारले नयाँ सिद्धान्त ग्रहण गरेको छ। त्यसअनुसार आधार कार्ड निकाल्ने समय सीमा आगामी 31 मार्चसम्म परेको छ। राज्यको बाढ परिस्थिति अलिक सुस्थिर भए पनि 7 जिल्लाका धेरै अञ्चल अहिले पनि बाढ प्रभावित भइरहेको छन्। बाढीमा 441 ग्रामका 1,12,718 मानिस प्रभावित हुनुका साथै 10,879.3 हेक्टर कृषि जमी क्षतिग्रस्त भएको छ। बाढीमा वर्तमान मृत्यु भएका मानिसको सङ्ख्या 101 भइसकेको छ। विगत 48 घण्टामा बाढको लागि कुनै मानिसको मृत्यु भएको छैन। माथिल्लो असमको 4 जिल्लाका 258 विद्यालयमा 17 अगस्तबाट पाठदान गरिनेछ। शिवसागर जिल्लामा पाठदानको उपयोगी भनेर मुरब्बी शीर्षकले प्रतिवेदन दिएको विद्या

विद्यालयहरूमा हिजोदेखि पुनर्पाठदान सुरु हुन्छ। परिदर्शकको कार्यालय जले जारी गरेका निर्देशअनुसार बाढमा अहिलेसम्म डुबिरहेका विद्यालय बाढ सहायता शिविरको हिसाबले व्यवहारको लागि विद्यालयहरू परिष्कारको कार्य सम्पूर्ण नभएसम्म विद्यालयहरू 17 अगस्तसम्म बन्द राखिएको छ। उतातिर राज्यमा भइरहेको बाढीमा सबैभन्दा धेरै क्षतिग्रस्त शिवसागर, सराईदेव, जोरहाट र गोलाघाट जिल्लामा आइतबारदेखि क्षयक्षतिको जरिप गर्नेछन्। शिवसागर, सराईदेव, जोरहाट र गोलाघाट जिल्लाको बाढीमा क्षतिग्रस्त 494 वटा अङ्गनवाडी केन्द्रलाई आज आर्थिक सहाय वितरण गरिएको छ। डिसपुरको लोकसेवा भवनमा दिनको 11 बजी आयोजित कार्यक्रममा मुख्यमन्त्री डाक्टर हिमन्त विश्व शर्माले महिला र शिशु विकास मन्त्री अजन्ता नेउको उपस्थितिमा यो सहाय वितरण गरिन्छ। प्रत्येक अङ्गनवाडी केन्द्रलाई 2.5 लाख रुपियाँसम्म मुठ 11.30 लाख रुपियाँ हस्तान्तर गरिन्छ। शिवसागर जिल्लाका 350 वटा, सराईदेवका 95, जोरहाटका 36 वटा र गोलाघाटका 12 वटा केन्द्रलाई यो सहाय अघि बढाइएको छ। हात्ती संरक्षणको प्रति जागरूकता सृष्टिको साथै हात्ती मान्छेको संघातको निम्ति आज विश्व हस्ती दिवस पालन गरिएको छ। यस उपलक्ष्यमा मानस राष्ट्रिय उद्यानमा विशेष कार्यसूचीको आयोजना गरिएको छ। उद्यानको बाहबारी सङ्गमण्डलको महल क्याम्पमा आज माउथहरूसँग फाप विनिमय कार्यसूचीको आयोजना गरिएको थियो। यो कार्यक्रममा पशु चिकित्सक र हस्ती विशेषज्ञले भाग लिएका थिए। राष्ट्रिय उद्यानका बाहबारी सङ्गमण्डलका माण्डलिक वन विषया कबीर नाथले यसबारेमा प्रकाश गर्दछन्। उल्लेख छ कि उद्यानका सूत्रले प्रकाश गरेअनुसार मानस राष्ट्रिय उद्यानमा कम्ती पनि 1700 जङ्गली हात्ती र 49 वटा पाल्ने हात्ती छन्। उद्यानमा हात्ती सुरक्षाको निम्ति दरबिलो व्यवस्था राखिएको भनेर सूत्रले प्रकाश गरेका छन्। आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट सुन्दै हुनुहुन्थ्यो समाचार, अहिलेलाई पूरा भयो।

आरम्भ गर्न जाँदैछु आजको हाम्रो कार्यक्रमहरू। श्रोताबिन, हाम्रो यो कार्यक्रम प्रसारित भइरहेको छ मिडिया मेपको 411.5 मिटर, 729 किलो हर्ट, साथै 101.6 मेगा हर्समा। समय यस बेला दिउँसोको 3:22:05 भइसकेको छ। सम्पूर्ण श्रोताबिन्दलाई फेरि एकपल्ट हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ। श्रोताबिन, कार्यक्रममा आज प्रस्तुत गर्न जाँदैछु उद्घोषक छनौटे गीतहरूको कार्यक्रम, अर्थात् मलाई मनपर्ने गीतको कार्यक्रम। यसै कार्यक्रम अन्तर्गत आउनुहोस् त सुनौँ यो पहिलो गीत। गाउँदै हुनुहुन्छ अन्जु देवी।

श्रोताहरूले गीतको कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीबाट। श्रोताबिन, मलाई मनपर्ने गीतको कार्यक्रममा आउनुहोस् त, अब सुनौ जुबिन गार्गको कण्ठमा यो गीत।

श्रोताहरूले मलाई मनपर्ने गीतको कार्यक्रममा सुन्दै हुनुहुन्थ्यो जुबिन गार्गको कण्ठमा यो गीत। श्रोताबिन, मलाई मनपर्ने गीतको कार्यक्रमभित्र मलाई साह्रै नै मनपर्छ धीरज श्रेष्ठको यो गीत। आउनुहोस् त सुनौँ धीरज श्रेष्ठको स्वरमा।

श्रोताहरूलाई मलाई मनपर्ने गीतको कार्यक्रम सुन्दै हुनुहुन्छ आकाशवाणी गुवाहाटीको महाबाहु शाखाबाट। श्रोताबिन, हाम्रो कार्यक्रम प्रसारित भइरहेको छ मिडियम एपको 411.5 मिटर, 729 किलोहर्ट साथै 101.6 मेगाहर्समा। अब समय छ अर्को गीत सुन्ने। आउनुहोस् त सुनौ कृष्ण मिजारको कण्ठमा यो गीत।

पैथैले गाएको यस गीतको साथै आजको हाम्रो सम्पूर्ण कार्यक्रम यही टुङ्गिन्छ। श्रोताबिन, भोलि फेरि दिउँसोको 3:15 हामी कार्यक्रमको कोसेली सहित उपस्थित हुने नै छौँ। लौ तबसम्मका लागि आजलाई बिदा दिनुहोस्। नमस्कार।